0: انتظامات کو مضبوط کرنے اور شہری نقل و حمل کے بنیادی ڈھانچے کو جدید بنانے کے لیے 1200 کروڑ روپے سے زائد مالیت کے متعدد بنیادی ڈھانچہ جاتی منصوبوں کی منظوری دی ہے۔ ان منصوبوں میں گجرات کے ایک اہم ریلوے سیکشن پر دوہری لائن بچھانے، مہاراشٹر میں مال گاڑیوں کے لیے ایک نئی کارڈ لائن تعمیر کرنے، مشرقی ریلوے میں سگنلنگ نظام کو جدید بنانے اور اندور میں ایک اہم روڈ اوور برج کی اثر نو تعمیر شامل ہے۔ ان اقدامات سے ریلوے آپریشنز کی کارکردگی میں اضافہ، مصروف ریلوے راہداریوں پر دباؤ میں کمی، مسافروں کو بہتر سہولیات کی فراہمی اور معاشی سرگرمیوں کو فروغ ملنے کی توقع ہے۔ کچھ کے خطے میں ریلوے رابطے کو مزید مستحکم بنانے کے لیے مغربی ریلوے کے 49 کلومیٹر طویل آدی پور بھوج سیکشن کی دوہری لائن بچھانے کے منصوبے کو تقریباً 493 کروڑ روپے کی لاگت سے منظوری دی گئی ہے۔ اس منصوبے سے علاقے میں مسافروں اور مال برداری دونوں کے لیے بہتر سہولتیں فراہم ہوں گی۔ اس طرح بھارتی ریلوے نے مہاراشٹر میں 3.7 کلومیٹر طویل سومٹانے چکھلی کوڈ لائن کی تعمیر کی منظوری دی ہے، جس پر تقریباً 172 کروڑ روپے خرچ ہوں گے۔ جدیدکاری کے ایک اہم اقدام کے تحت مشرقی ریلوے میں 450 کروڑ روپے کے سگنلنگ اپ گریڈیشن منصوبے کو بھی منظوری دی گئی ہے۔ ریلوے اور اطلاعات و نشریات کے مرکزی وزیر اشونی ویشنو نے آج تقریباً 600 کروڑ روپے کی سرمایہ کاری سے پونے ریلوے اسٹیشن کی بڑے پیمانے پر توسیع کا اعلان کیا۔ انہوں نے کہا کہ موجودہ 6 پلیٹ فارموں کے ساتھ مزید 6 نئے پلیٹ فارم تعمیر کیے جائیں گے، جس کے بعد پلیٹ فارموں کی کل تعداد 12 ہو جائے گی۔ اس کے علاوہ کام کاج کی کارکردگی اور مسافروں کی حفاظت کو بہتر بنانے کے لیے موجودہ روٹ ریلے انٹر لاکنگ سسٹم کی جگہ جدید الیکٹرانک انٹر لاکنگ سسٹم نصب کیا جائے گا۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ گزشتہ 12 برسوں کے دوران وزیر اعظم نریندر مودی کی دور اندیش قیادت میں سب کا ساتھ، سب کا وکاس، سب کا وشواس اور سب کا پریاس کے اصولوں پر عمل کرتے ہوئے بھارت نے نمایاں ترقی کی ہے۔ اس دوران مودی حکومت نے غریبوں، کسانوں، خواتین اور نوجوانوں کی فلاح و بہبود اور انہیں با اختیار بنانے کے لیے متعدد اہم اقدامات کیے ہیں۔ آکاشوانی نیوز آپ کے لیے ایک خصوصی فیچر 12 سال وشواس کے، وکاس کے، جن کلیان کے پیش کر رہا ہے۔ آج ہم ملک کے ثقافتی ورثے کے تحفظ اور فروغ کے لیے حکومت کے ذریعے کیے گئے اقدامات پر توجہ مرکوز کر رہے ہیں۔ پیش ہے ایک رپورٹ۔
1: بھارت نے اپنی تہذیبی وراثت کے تحفظ، فروغ اور اس کا جشن منانے کے لیے کئی تاریخی اقدامات کیے ہیں، جن سے لاکھوں شہریوں میں فخر کا جذبہ پیدا ہوا ہے۔ اہم واقعات میں سب سے اہم واقعہ جنوری 2024 میں پیش آیا، جب وزیر اعظم نریندر مودی نے ایودھیا میں عظیم الشان شری رام مندر میں رام للہ کی پران پرتشٹھا کو انجام دیا۔ یہ صدیوں پرانی ایک خواہش کی تکمیل تھی۔ حال ہی میں مندر کا دورہ کرنے والے ایک عقیدت مند پنکج جاریہ نے آکاشوانی نیوز سے گفتگو کرتے ہوئے اپنے تجربات بیان کیے۔
2: ابھی تھوڑے دنوں پہلے میں ایودھیا گیا تھا، وہاں ہم نے پربھو رام کے درشن کیے۔ وہاں ویوستھا بہت ہی بڑھیا، بھیڑ کو مینج کے لیے سرکار نے بڑھیا پربندھ کر رکھا ہے۔ مندر کا پرانگڑ بہت ہی بھویہ ہے، سبھی لوگ لائن میں لگ کر پربھو کا درشن کرتے ہیں۔
1: مدھیہ پردیش کے شہر اجین میں مہاکال لوک پروجیکٹ کا پہلا مرحلہ اکتوبر 2022 میں قوم کے نام وقف کیا گیا۔ یہ عظیم کوریڈور شاندار مجسموں، دیواروں پر بنے فن پاروں اور تعمیرات پر مشتمل ہے، جو بھگوان شیو کی زندگی اور ان سے منسوب روایات کی عکاسی کرتے ہیں۔ جدید ٹیکنالوجی اور مصنوعی ذہانت پر مبنی نگرانی کے نظام سے آراستہ مہاکال لوک وراثت اور جدت کا حسین امتزاج پیش کرتا ہے۔ وارانسی میں کاشی وشوناتھ کوریڈور، جس کا افتتاح دسمبر 2021 میں کیا گیا تھا، نے یاتریوں کے سفر کے تجربے کو یکسر بدل کر رکھ دیا ہے۔ یہ کوریڈور مندر کو براہ راست دریائے گنگا سے جوڑتا ہے۔ 5.5 ایکڑ پر محیط اس پروجیکٹ نے لوگوں کی رسائی کو بہتر بنایا ہے اور بھارت کے سب سے معزز روحانی مراکز میں سے ایک کو نئی زندگی بخشی ہے۔ آکاشوانی نیوز سے گفتگو کرتے ہوئے وارانسی کے رہنے والے پریانشو سنگھ نے کہا کہ یہ کوریڈور یاتریوں کی آمد و رفت میں کافی آسانی فراہم کر رہا ہے۔
3: کاشی میں مودی جی نے بہت کام کیا ہے۔ پہلے مندر تک جانے والا راستہ کافی سکرا ہوا کرتا تھا، جس سے بہت ہی زیادہ دقت ہوتی تھی، پر اب کوریڈور بننے سے بھیڑ بھی ویوستھک رہتی ہے اور لوگوں کو بھی درشن کرنے میں کافی آسانی ہوتی ہے۔
1: یہ انقلابی اقدامات اس بات کی عکاسی کرتے ہیں کہ ملک اپنی ثقافتی جڑوں کے تحفظ کے ساتھ ساتھ اعتماد کے ساتھ مستقبل کی جانب گامزن ہے۔ ثقلین اختر کی رپورٹ کے ساتھ اردو خبروں کے لیے میں فرقان خان۔
0: دلی پولیس کے خصوصی سیل نے پاکستان کی خفیہ ایجنسی آئی ایس آئی کے مبینہ ہینڈلر شہزاد بھٹی سے وابستہ 8 رکنی کثیر ریاستی دہشت گردی ماڈیول کے مزید 5 ملزموں کو گرفتار کیا ہے۔ اس سے پہلے دلی پولیس نے آپریشن گینگ بیسٹ 2.2 کے دوران مذکورہ ماڈیول کے 3 ارکان کو گرفتار کیا تھا۔ پولیس کے مطابق گرفتار ملزمان کو دلی اور پڑوسی ریاستوں میں پولیس اہلکاروں کو نشانہ بنانے، پاکستان میں موجود رابطہ کاروں کی تشہیر کرنے اور آئی ایس آئی کی سرپرستی میں مبینہ طور پر قائم تنظیم تحریک طالبان ہندوستان کو فروغ دینے کی ذمہ داریاں سونپی گئی تھیں۔ کارروائی کے دوران پولیس نے 5 ہتھیار، شہزاد بھٹی نیٹورک سے متعلق پوسٹرز اور دیگر قابل اعتراض مواد بھی برامد کیے، جن میں پولیس اہلکاروں کو دھمکیاں دینے والی ویڈیوز بھی شامل ہیں۔ بھارتی محکمہ موسمیات آئی ایم ڈی نے کل ملک کے شمال مشرقی علاقوں اور مغربی بنگال کے ذیلی ہمالیائی خطے میں شدید سے بہت شدید بارش کے لیے اورنج الرٹ جاری کیا ہے۔ محکمہ موسمیات کے مطابق کل بہار، کیرلم، ماہے، تمل ناڈو، پدوچیری اور کرائیکل کے علاقوں میں بھی شدید بارش کا امکان ہے۔ آئی ایم ڈی نے کہا ہے کہ اگلے 4 سے 5 دن کے دوران تلنگانہ، اڈیشہ، جھارکھنڈ اور بہار کے مزید کچھ علاقوں، نیز چھتیس گڑھ کے کچھ علاقوں میں جنوب مغربی مانسون کی پیش قدمی کے لیے حالات سازگار ہیں۔ محکمہ موسمیات نے اگلے 2 روز کے دوران دلی، ہریانہ، چنڈی گڑھ، ہماچل پردیش اور اتراکھنڈ کے علاقوں میں گرج چمک اور تیز ہواؤں کے ساتھ چھینٹے پڑنے کی پیش گوئی کی ہے۔ آئی ایم ڈی کے مطابق کل جھارکھنڈ، چھتیس گڑھ، مدھیہ پردیش، آندھرا پردیش، اڈیشہ اور انڈمان و نکوبار جزائر میں اسی طرح کے حالات رہنے کا امکان ہے۔ کرکٹ میں لکھنؤ میں 3 ایک روزہ بین الاقوامی میچوں کی سیریز کے دوسرے میچ میں بھارت نے افغانستان کے سامنے جیت کے لیے 403 رن کا نشانہ رکھا ہے۔ اس سے قبل بھارتی ٹیم 49 اوورز میں 5 گیندوں میں 402 رن بنا کر آؤٹ ہو گئی۔ گل اور ایشان کشن نے سینچریاں بنائیں۔ گل نے 154 رن بنائے جبکہ کشن نے 125 رن سے سکور کیے۔ اس سے قبل افغانستان نے ٹاس جیتا اور پہلے گیند بازی کا فیصلہ کیا۔ اب سے کچھ دیر پہلے تک افغانستان کی ٹیم نے 44.3 اوورز میں 8 وکٹ پر 232 رن بنا لیے تھے۔ اور آخر میں خاص خبریں ایک بار پھر۔ وزیر اعظم نریندر مودی نے ایبیوں میں G7 سربراہ اجلاس کے موقع پر امریکی صدر ڈونالڈ ٹرمپ کے ساتھ میٹنگ کی۔ میٹنگ میں بحری جہازوں کے عملے کی سلامتی اور آبنائی ہرمز کو کھلا رکھنے کے امور پر بات چیت کی گئی۔ وزیر اعظم نے جرمنی کے چانسلر فیڈرک مرز، یورپی کونسل کے صدر انتونیو کوستا اور یورپی کمیشن کی صدر اورسولا فون دیر لین کے ساتھ بھی دو طرفہ میٹنگیں کی۔ پیرس میں ویبر ٹیک 2026 کے دوران انڈیا پویلین کی افتتاحی تقریب میں بھارت اور فرانس نے جدت ترازی، مصنوعی ذہانت اور تکنیکی تعاون کے فروغ کے عزم کا اعادہ کیا۔ ریلوے نے کنیکٹیویٹی اور مسافروں کی حفاظت کو بہتر بنانے کے لیے 1200 کروڑ روپے سے زیادہ مالیت کے کئی پروجیکٹوں کی منظوری دی ہے۔ اور مردوں کے کرکٹ میں لکھنؤ میں 3 ایک روزہ میچوں کی سیریز کے دوسرے میچ میں بھارت نے افغانستان کے سامنے جیت کے لیے 403 رن کا نشانہ رکھا ہے۔ اس کے ساتھ ہی خبروں کا یہ بلٹن ختم ہوا۔
4: Fly applies on the offside between cover and extra cover. Glorious stroke indeed. Up to the pitch of the ball, beautiful timing. So that's a second boundary from Dee Lee. She's a very busy player. She's gone quickly into double figures, 11 from 8. And now there's a bit of a discussion on. Play held up very briefly. It all settles down now. And Deepthi, probably should have fallen over there because, yes, he does. Tossed up in the air, slow, and a batter comes down and pushes the ball up to mid-on for an easy single, and that takes lead, D-lead, up to 12. As a classical drive indeed, the last ball that he's talking about, and how good the Dutchwoman uses the feet. It's wonderful to watch when you do it against an off-spinner, particularly against the spin. Oh, they've got your balls, and now this is lifted in the air high, could be out, and now she's been taken by Roderick, so which means Malkinbur is out, caught at mid-off, and off the bowling of Deepthi Sharma, the partnership breaker again. So the Netherlands team lose the second wicket. Both the openers are now head back to the pavilion. Malkinbur caught by Jemima Roderick. She was down the track, but not to the pitch of the ball, and gets a very thick outside edge and a simple catch to Roderick at mid-off. So which means wicket number 2 goes down, and it's 2 for 50. And Malkin Murray, she's been there for a while. She, decent scoring in 15 from 20 with the help of two fours. And India slowly, you know, getting the grip of this game now. They're 210. It's a massive score to win and chase in any T20 format, I tell you, at the international level. Right now they're on top of this game. And nothing has gone wrong for India in this, except for one bad thing that has happened. Was the ankle injury to the off spinner. She didn't play the last game against Pakistan, but now Patil, the off spin bowler, she just bowled only one ball, Shreyanka Patil, and then she's back to the pavilion. Says Terry Callis, she's the new veteran. She's a wonderful middle order player. 66 innings, 1,953, got an extra strike rate of 104. First ball, she's back and defends up to shortest mid-wicket. The captain, Harmanpreet Kaur, the fielder. It's 2 for 50, we're in the 8th over. And the game slowly gripping away from the Dutch women. Deepti Sharma. Up she comes over, runs in a few paces and well short. And stumped stylishly off the back. But lovely stroke indeed. And this is going down towards the extra cover fence for 4.
5: Ye laga.
4: Well, it was a quality stroke indeed. A beautiful shot off the back foot, and it looked very elegant, very graceful, and a nice shot indeed for Callis to get off the mark. She goes up to 4, and one ball remaining in the 8th over. 2 for 54 is the Netherlands scorecard, chasing 210. And now the sweeper goes on the fence on the offside. There's a deep cover now. Next ball. She played it. She came forward to play and then ended up playing from the crease. She was deceived in the flight. Beautifully bowled by Deepti Sharma. A successful over, 1 for 9 from that over. And at the end of that over, over number 8, Netherlands 2 for 54.
6: नीदरलैंड्स के स्कोर इस समय 54 रन दो विकेट के नुकसान पर जो दो खिलाड़ी आउट होकर पेविलियन लौटे हैं हीथर सीजर्स कॉट स्मृति मंधाना बोल्ड कीर्ति शर्मा 21 रन मेलकेन बोर कॉट जेमिमा रॉड्रिक्स बोल्ड दीप्ति शर्मा 15 रन दीप्ति शर्मा जैसे ही मैदान पे आती हैं वो एक सनसनी फैलाने के लिए बॉलिंग गेंदबाजी करती हैं बहुत ही शानदार गेंदबाजी पाकिस्तान के विरुद्ध की जिस तरह आधी टीम को बाहर किया था इस बीच एक बार फिर से श्री चन्नी के गेंद को स्वीप किया है डीप स्क्वायर लेग बाउंड्री की तरफ लेकिन वहां पर खड़ी फील्डर ने उसे गेंद को फील्ड कर लिया कोई मौका नहीं आज एक दुर्भाग्य रहा भारत का कि श्रेयंका पाटिल अपनी ही गेंद पर गेंद को रोकते हुए गिर पड़ी थी और एंकल चोट उनको लगी है उनको मैदान के बाहर ले जाया गया राधा यादव उनकी जगह फील्डिंग कर रही हैं समय नीदरलैंड्स का स्कोर 55 रन दो विकेट के नुकसान पर अभी भी 155 रन की आवश्यकता है 71 गेंदों का सामना अभी करना है डी लीड इस समय खेल रही हैं 13 रन के स्कोर पर कालिस खेल रही हैं 4 रन के स्कोर पर ड्राइव किया से पॉइंट की तरफ राधा यादव ने बहुत ही मुस्तैदी के साथ गेंद को फील्ड कर लिया अतिरिक्त खिलाड़ी के रूप में फील्डिंग कर रही हैं श्रेयंका पाटिल की स्थान पर श्री चरणी जिस तरह से गेंदबाजी कर रही हैं एक ऑफसाइड में एक दीवार से खड़ी कर रखी है कप्तान ये गेंद लेग स्टंप के बाहर थी स्वीप करना चाहती थी अंपायर की तरफ देख रही हैं और वाइड का इशारा इस मैच में जो अंपायर हैं क्लियर पोलोशेक और सूर्य डफन जो कर रही हैं मैदान में अंपायरिंग लॉरेन एगेन बैग तीसरे अंपायर यानी टीवी अंपायर के रूप में गेंदबाजी कर रही हैं इस समय नीदरलैंड का स्कोर 56 रन पर दो लेग स्टंप के बाहर जाती हुई गेंद को फिर से स्क्वायर लेग की तरफ खेल दिया और गेंद को फील्ड किया गया और रन लेने का जो सिलसिला है वो और आगे बढ़ता जाए इससे पहले भारतीय खिलाड़ी बहुत मुस्तैदी के साथ फील्डिंग कर रहे हैं किसी भी तरह की अभी तक जो फील्डिंग में एक कसावट नजर आती है नीदरलैंड की फील्डिंग के मुकाबले वो अभी तक भारत के लिए बहुत ही संतोषजनक बात है 57 रन दो विकेट के नुकसान पर डी लीडे समय खेल रही है एक कदम आगे बढ़ी ड्राइव किया था सीधे कवर्स के बड़े खिलाड़ी के हाथ में शेफाली वहां पर खड़ी थी गेंद को फील्ड कर लिया रन लेने का कोई प्रयास नहीं किया श्री चरणी इस समय गेंदबाजी कर रही हैं और बहुत ही बेहतरीन गेंदबाजी करती हैं श्री चरणी जैसे बाएं हाथ की गेंदबाज हैं और बैटर्स को कोई मौका नहीं दे रही हैं। इस बार श्रीचरणी गेंद फ्लाइटेड गेंद थी, स्लॉट पे पली, ड्राइव किया इसे, लेकिन इस बार एक्स्ट्रा कवर पर हरमनप्रीत कौर खड़ी थी, गेंद को फील्ड कर लिया और रन लेने का कोई भी मौका नहीं दिया। लीड और कैलिस इस समय दो बैट्समैन बैटर्स खेल बीच मैदान पर, बबेट डी लीड जो कप्तान हैं। इस बीच एक बार फिर से श्रीचरणी की गेंद लेग स्टंप की तरफ, गेंद को टर्न किया था और देखना है गेंद पैड से टकराई या बैट से लग के गई, अब जाके फील्ड किया दीप्ति शर्मा ने और अंपायर भी देख रही हैं। और बेल्स हालांकि वहां पर बिखेर दी थी, एक हाथ ऊपर करके एक हल्की सी अपील विकेट के पीछे से श्रेया घोष कर रही हैं, लेकिन अंपायर ने इस पर कोई विशेष ध्यान नहीं दिया। 9 ओवर की समाप्ति पर 59 रन 2 विकेट के नुकसान पर इस समय नीदरलैंड्स का स्कोर।
4: Well, it's a bit grinding there for Netherlands, and the asking rate now is just beyond, you know, slowly beyond the reach now. It's almost touching 15 an over. So they probably can gain a lot of experience by the time this match ends. And I'm sure somewhere down the line we're going to see some of these players from Netherlands in the early IPL games also. And they like to play in such a big crowd in India. And 2 for 59. But interestingly, I was just observing one thing, is that these matches are not played under the artificial lights. And probably one of the reasons they would have found is they're clashing with the timing of the football games played in the United States and Mexico and Canada. Deeply bowled, first ball, worked away in the onside, and they'll run an easy single indeed. And D-lead, she's on 15 from 13. Callis 6 from 6. It's 2 for 60 from 9.1 overs. Cranthius bowled 2 overs for 9. Nandini 2 overs, 1 for 16. Shafali 1.5 overs, none for 14. And Sri Charani has bowled along with Deepthi Sharma. Sharma in the second over, close to some bowls, and she stops. I think she lost the footing over there. And then the umpire says, it clears it as a dead ball. She wants a shuffle in the field now. It's been a bit of a blue sky, you could see all around the Leeds ground, and which means that we don't want to see a threat of rain. It's one of those ground where, when you play most of the matches in England, particularly, the daylight pattern could change. Deepthi bowls. She's down the track, hoists it high in the air, over mid on, one bounce, the fielder, Shafali. And not more than that. We didn't get a six in the last game that the Netherlands played against Bangladesh. So they're not finding those long boundaries, as a matter of fact. 2 for 61 in the 10th over. They need 149 from 64. It's very demanding now, as a matter of fact. Deepthi bowls slower and plays with an angle face of the bat. Beautifully played. There was a bit of a deft touch in that. It's going down towards the deep third man area. Smriti Mandhana, she's after it. And she chases, fields, picks it up, returns. And a couple of runs for the Netherlands team. They go up to 63 for 2 midway of the 10th over. And 147 from 63. That's a massive ask. Callis, she's an 8 from 7. And D lead, the captain, 16 from 14. And to turn it around from here is next to impossible, as a matter of fact. There's an amazing stadium, the Leeds, and it's got its own stories, history. Plenty of games played. Next ball short, she cuts, beautiful short indeed. She made some room and played it beautifully, square of the wicket, one of the good shots of the evening. It's gone for 4. There was so much of class in the shot from D-Lade. She rocked onto the back foot and played it square. There was a bit of turn and comfortable bounce to play the shot of the back foot. It's gone for 4. That's a third boundary. I could see her. She's so good with her footwork. She's nimble-footed. And she's very fast down the track, or playing off the back foot. 2 for 67. India were 94 at the time. Next ball is driven round the wickets, as Deepthi started bowling around the wickets, in fact, rather. Down to long on. It's 2 for 68 from 9.5 overs. And still, I would say it's a decent score when you put up 65, 70-odd runs inside the 10 overs. And here's Deepthi, the last time, comes and throws this one nicely, and the batter played from the crease without any foot movement, and it goes through to the keeper. A dot ball to end the over. 10 overs gone, 2 for 68.
6: भारत और नीदरलैंड्स के बीच इस समय कश्मकश जारी है गेंद और बल्ले के बीच में, और देखना है कि नीदरलैंड्स की ये पारी कहां तक जा पाती है। हालांकि भारतीय गेंदबाजों ने काफ़ी कसावट भरी गेंदबाजी की है इस समय। दीप्ति शर्मा बहुत ही स्टार गेंदबाज हैं भारत की तरफ से, पाकिस्तान के विरुद्ध जिस तरह से उन्होंने गेंदबाजी की थी सबको चकित कर दिया था। भारत ने 209 रन 5 विकेट के नुकसान पर 20 ओवर्स में बनाए थे। 10 ओवर का खेल अब तक पूरा हो चुका है, यानी नीदरलैंड्स अपना आधा सफर पूरा कर चुकी है, लेकिन उनका रन का जो खाता है अभी 68 रन पे अटका हुआ है 2 विकेट के नुकसान पर। जैसा कि हम आपको लगातार बता भी रहे थे, हीथर सीजर्स 2 रन पहले आउट हुई थी, उसके बाद मॉल्केन बोर आउट हुई थी, सीजर्स ने 21 और मॉल्केन बोर ने 15 रन बनाए थे। इस समय स्टीव कैलिस मैदान में खेल रही हैं, क्रांति गौड़ को लाया गया है, मध्यम गति के तेज गेंदबाज, शॉर्ट ऑफ लेंथ गेंद थी, बैकफुट पे गई और गेंद को स्क्वायर थर्ड मैन की तरफ निकाल दिया 4 रन के लिए।
5: ये लगा आभा का चौका।
6: कीर्ति गौड़ मध्यम गति के तेज गेंदबाज हैं, शॉर्ट ऑफ लेंथ गेंद थी उनकी और ऑफ स्टंप के थोड़ी सी बाहर थी, बल्लेबाज ने मौका तोड़ा और गेंद को धीरे से कट कर दिया था डीप थर्ड मैन बाउंड्री की तरफ 4 रन के लिए। तो इस समय क्रांति गौड़ से बातचीत कर रही हैं कप्तान हरमनप्रीत कौर, उनको समझा रही हैं कि किस तरह से उनको अपनी गेंदबाजी की दिशा बनाए रखनी है, और दोनों बैटर्स कहना होगा बहुत अच्छा खेल इस समय दिखा रहे हैं। लीड खेल रही हैं 16 रन पर और कैलिश खेल रही हैं 17 पर सामना करने के लिए अगली गेंद का। इस गेंद को धीरे से पुश किया था मिड विकेट की तरफ और इससे पहले कि गेंद को फील्ड किया जाता, एक रन और लीड ने अपने खाते में जोड़ा, उनका स्कोर कैलिश ने अपने खाते में जोड़ा 18 रन, उनका व्यक्तिगत स्कोर हो गया। लीड का स्कोर इस समय है 16 रन 15 गेंदों का उन्होंने सामना किया है। बैबेट डी लीड कप्तान है और विकेट कीपर भी हैं, और एक तरह से कहा जा सकता है कि क्रिकेट में विकेट कीपर की को आकर बहुत देर तक जमने के लिए गेंदों को देखना नहीं पड़ता। इस बीच ये गेंद को धीरे से गेंद को स्क्वायर लेग की तरफ ड्राइव कट किया है और गेंद सीधे सीमा रेखा के बाहर 4 रन के लिए।
5: ये लगा आभा का चौका।
6: लेग स्टंप के बाहर तीर गेंद को धीरे से उन्होंने हवा में थी, हालांकि फील्डर जो खड़ी थी शॉर्ट फाइन लेग पर उन्होंने गेंद को फील्ड करने का प्रयास किया था, पुश भर किया था गेंद को अपने बल्ले से और फील्डर के हाथ में तो नहीं आई, लेकिन गेंद बाउंड्री लाइन के बाहर जरूर चली गई। लीड इसके साथ ही 20 रन पे जा पहुंची, 77 रन 2 विकेट के नुकसान पर। इसने अच्छी गेंद थी, इस बार एक कदम आगे बढ़ी, धीरे से गेंद को पैड के साथ खेली थी, लेकिन इसके साथ ही रन लेने का कोई मौका वहां पर लीड को नहीं मिला। बबेट डे लीड कप्तान हैं और इससे पहले जो बांग्लादेश के विरुद्ध मैच खेला था इस T20 विश्व कप में अपना पहला मैच खेला था, वहां पर 50 रन से अधिक उन्होंने बनाए थे, एक अर्धशतक बनाकर टीम को एक सांत्वना दी थी। हालांकि बहुत कम स्कोर पर उनकी टीम वापस पेविलियन लौट चुकी थी, ऐसे मौके पर डी लीड ने आकर अपनी पारी को संवारा था। इस बीच एक बार फिर से तैयार, 77 रन 2 विकेट के नुकसान पर अगली गेंद थी, लेग ऑफ स्टंप के बाहर जाती हुई गेंद को खेलना चाहती थी, लेकिन गेंद उनकी बल्ले को छकते हुए थी विकेट कीपर घोष की ग्लव्स में जाके पहुंची। बबेट डी लीड बहुत ही अच्छी खिलाड़ी हैं, कप्तान हैं, और जिस तरह से वो बल्लेबाजी कर रही थी बांग्लादेश के विरुद्ध एजबेस्टन में, उन्होंने बहुत ही आक्रामक बल्लेबाजी करते हुए 45 बॉल में 50 रन स्कोर किया था। लीड फिर से तैयार हो रही हैं, क्रांति गौड़ के शॉर्ट ऑफ लाइन गेंद, गेंद को पुल करना चाहती थी, पूरी तरह से चूकी और गेंद सीधे विकेट कीपर के ग्लव्स में गई, और देखना है अंपायर बात कर रही हैं वहां पर कि क्या कहीं गेंद बहुत ज्यादा ऊंचाई पर एक निर्धारित ऊंचाई से ऊपर निकली, लेकिन 77 रन 2 विकेट के नुकसान पर इस ओवर की समाप्ति पर।
4: Well, that was a good bouncer. It was a bouncer heading on straight towards her head, and she missed it completely. She had a look at the umpire, the square leg, and there was no signal from the square leg umpire, which means it was a genuine delivery. So, see, the bounce has been a bit effective in this World Cup, I've seen, because some of the tracks in England also have a bit of bounce. There's always something there for fast and swing bowlers. 133 more needed from 54 deliveries, which is 9 overs, and the game is just getting beyond the reach. Shefali bowls the first ball and it's placed backward a square on the offside straight to Jemima, and no addition to the total. So only 77 for 2. We missed some opportunity over there for finding boundaries, and this World Cup, India probably will be one of the contenders. Shefali close to some bowls. Oh, she's bowled her beautifully bowled. She missed it completely, and Callis has gone bowled, and that was beautifully bowled. And I think it held its line a bit as the player, as the batter was waiting for the spin, and that didn't happen. It went, or it slided on, and it broke the timbers. An amazing delivery indeed, by all means. It drifted away, I can tell you that, and then it held its line, and the batter played the wrong line completely, and the stumps are disturbed. So which means the third wicket is down for Netherlands, 77 for 3 in the 12th over, and Sturry Callis walks back 18 from 13 with the help of 3 boundaries, and probably these are the opportunities that I think batters should not lose. As a matter of fact, this is a beautiful platform to find some form and get ready for the rest of the other games. So qualifying for the semi-finals is very challenging now, because you're in a pretty strong group, and when you play teams like Australia or India or South Africa, as a matter of fact, it won't be that easy indeed. So Netherlands have lost the third wicket. Callis has gone bowled by Shefali Verma, a beautiful delivery which actually drifted away, and it held its line and got the batter playing the wrong line. 77 for 3, and it's Richki, she's the new batter in, and she's going to play Shefali Verma. She's a very tricky customer, quicker one, flicked away on the onside, and she's off the mark, Richki, of the first ball, and that brings the captain on strike, 20 from 19, and she's played beautifully in this game so far, got a half century in the last game against Bangladesh. And Shefali all of a sudden has got the habit of breaking partnership indeed, and very effective and fast becoming a genuine all-rounder. Next ball, she's back again, pulls it high over deep into wicket. One go for 4 has been patrolled by Renuka, and in comes a throw, rather she was the fielder, and restricts to just a single. It's 79 for 3, 2 more balls remaining in the 12th over, as Netherlands need 131 from 50 deliveries, and the game is just getting beyond the reach. Richki on strike. Takes card from the umpire, and she goes for the reverse sweep. You're not seeing reverse sweep in the whole game. This is going down towards the third man area, and that's gone away for 4.
5: Ye laga, abha ka choka.
4: A smart bit of cricket indeed. A lot of scoops been played, the sweep been played, and the first time I'm swinging a reverse sweep and plate to effect, and it fetches her 4 more runs, and she's up to 5, and a welcome boundary here for the Netherlands. And well, the cricket time is a very funny game. She's on 5 from 2, 83 for 3 in the 12th over, 127 needed. Shuffle in the field from Harmanpreet Kaur. No reinforcement on the offside within the 30-yard circle. 4 inside the circle. Next ball. She's up and defending. Back to the bowler. A very proper defensive push. Back to the bowler. Brings the over to an end. 12 is gone. It's 3 down for 83.
6: 12 ओवर की समाप्ति पर 83 रन के स्कोर पर पहुंच चुकी है नीदरलैंड्स की टीम, लेकिन जैसे जैसे ओवर्स बीतते जा रहे हैं मैच भारत की पकड़ में आता जा रहा है और नीदरलैंड्स से दूर जाता जा रहा है। मात्र 8 ओवर का खेल अब शेष रहा है और 15 से अधिक रन अगर प्रति ओवर बनाने की क्षमता है नीदरलैंड्स की तब तो कुछ कहा जा सकता है, लेकिन अगर आज की परिस्थिति में अभी की परिस्थिति में देखा जाए तो नीदरलैंड्स की टीम अब थोड़ी सी परेशानी में। 6.92 की उनकी गति है जबकि उनको चाहिए 15.88। इस बीच क्रांति की पहली गेंद को घुमा दिया है ऑन साइड में, बहुत तेजी के साथ दौड़ते हुए दोनों बल्लेबाजों ने 22 गज का घेर की पट्टी को पार किया, एक रन उनके खाते में जुड़ा है और इसके साथ ही स्कोर हो गया 83 रन। इस बीच 84 रन 3 विकेट के नुकसान पर। इस बीच एक जानकारी हम और आपको दे सकते हैं कि दूसरा जो अंतर्राष्ट्रीय क्रिकेट मैच है भारत और अफगानिस्तान के बीच में लखनऊ में खेला जाएगा। इस बीच ये गेंद हवा में ऊपर है, देखना है फील्डर्स के नीचे है या नहीं, लेकिन बहुत ही थोड़े से अंतराल से बच गई, वो बाल बाल बची। वहां पर स्मृति खड़ी थी, गेंद की तरफ लपकी थी लेकिन गेंद उनके हाथ पे नहीं आई। डी लीड 21 रन पर सामना करेंगे जबकि रिस्क क्या स्कोर हो गया 6 रन बगैर किसी नुकसान के, 85 रन 3 विकेट के नुकसान पर 12.2 ओवर के खेल पर। और 125 रन अभी भी चाहिए नीदरलैंड्स को इस मैच में पार पाने के लिए। 46 बॉल में गेंदों पर बहुत मुश्किल काम, शॉर्ट ऑफ लेंथ गेंद थी, पुल करना चाहती थी, हालांकि पीछे विकेट कीपर अपील की मुद्रा में है लेकिन अंपायर ने इसे वाइड करार दिया। एक अतिरिक्त रन और इस ओवर में दूसरा अतिरिक्त रन एक लेग बाई से मिला था पहली गेंद पर, उसके बाद में एक रन बल्लेबाजी में मिला था और उसके बाद में ये वाइड गेंद करार दी गई। 86 रन 3 विकेट के नुकसान पर इस समय नीदरलैंड्स का स्कोर। कप्तान बबेट डी लीड इस समय बीच मैदान में सामना करने के लिए तैयार हैं और उनके साथ हैं रिस्क। इस बीच एक गेंद को पुश किया था लीड ने और एक रन अपने खाते में जोड़ा, 22 रन उनका व्यक्तिगत स्कोर हो गया। भारत ने आज अफगानिस्तान के विरुद्ध सेकेंड जो मैच खेला था 170 रन से जीता है भारत ने, और ये सूचना हमारी श्रोताओं को दी जा रही है कि आज जो मैच खेला गया था लखनऊ में, दूसरा एक दिवसीय अंतर्राष्ट्रीय मैच था और उसमें भारत ने बहुत ही बेहतरीन बल्लेबाजी करते हुए 170 रन के बड़े अंतर से अफगानिस्तान को पराजित किया है। 88 रन 3 विकेट के नुकसान पर 12.3 ओवर का खेल पूरा हो चुका है। भारत और नीदरलैंड्स के बीच लीड्स के में खेला जा रहा T20 विश्व कप का ये मैच। एक बार ऑफ स्टंप के बाहर जाती हुई गेंद को धीरे से स्क्वायर थर्ड मैन की तरफ खेला, एक रन और जोड़ा है, 89 रन 3 विकेट के नुकसान पर। इस समय नीदरलैंड्स का स्कोर है और अगर उनको प्रति ओवर 16.50 रन की दरकार है, जो कि बहुत ही मुश्किल काम है नीदरलैंड्स के लिए। और इस बीच क्रांति की अगली गेंद ऑफ स्टंप के बाहर जाती हुई गेंद को कट किया था, स्क्वायर थर्ड मैन की तरफ जा रही है बहुत तेजी के साथ, लेकिन अब जाकर राधा यादव ने गेंद को फील्ड किया, थ्रो किया विकेट कीपर एंड में, लेकिन तब तक बल्लेबाजों के पास पर्याप्त समय था कि वो रन जुटा लेते। 2 रन और जुड़े हैं नीदरलैंड के खाते में। जिस तरह से गेंद ऑफ स्टंप के बाहर जा रही थी, छिटकी थी वहां पर फील्डर के हाथ से, गली में खड़ी फील्डर के हाथ से लगकर गेंद गई थी स्क्वायर थर्ड मैन की तरफ, थोड़ी सी मुस्तैदी रखी जाती थी, ये कैच हो सकता था। इस बीच एक बार फिर से क्रांति की गेंद, अगली गेंद अच्छी गेंद थी इस बार, लेकिन बैट और बल्ले से उलझी गेंद बहुत तेजी के साथ रन चुराते हुए डी लीड्स दौड़ी, वहां पर उनका व्यक्तिगत स्कोर हो गया। इसके साथ ही 25 रन 13 ओवर की समाप्ति पर 92 रन 3 विकेट के नुकसान पर नीदरलैंड्स का स्कोर।
4: No Indian bowlers have been tossed in this game, and a lot of cricket going around the world. India playing Afghanistan, and they won the game today, the second ODI by 170 runs. Good centuries from the captain, and of course the wicketkeeper. They're all hammering hundreds, and it was a comprehensive win for India. 402 when they batted first. Shubman Gill scored 154. And Ishan Kishan scored 124, and they won comprehensively. 170 runs is the margin of victory. So six bowlers have been used, and one is in this purse, which is Sri Lanka. Otherwise, Kranti Grau has bowled a 4 overs for 26. Nandini back in action now. 2 overs, 1 for 16 balls. She goes for the scoop, does well, beats the short final leg fielder. This will race away now. It probably should be stopped a few yards inside the fence by Sri Charani. A couple of runs here. The scoop has come into effect in this game well from Netherlands' point of view. It's one area where there's a lot of risk involved, but as a matter of fact, it fetches you more runs and disturbs the rhythm of the bowlers. And that takes the lead. She's on 27 from 25, fast catching up with the half century scored last Sunday against Bangladesh. Next ball, She daps the ball in down towards long on, and revolves Hill for a single. Lot more than that. Not sure why, you know, Nandini's running after that, because she's well aware of the fact there is a fielder patrolling the long on boundary, and I probably can appreciate the commitment over there, but that's absolutely unnecessary. 3 for 95 in the 14th over. 115 more needed from 40 deliveries, which is beyond the reach of this Netherlands team. But I'm sure by the time these guys come and play in the next World Cup, you probably will see a reshaped young Netherlands team. Next ball is pushed back to the bowler, and a shy back at the bowler. I think it's hit her somewhere. And a bit of a friendly gesture and acknowledgement from both sides, both by the batter and the bowler. And it's a dot ball in the end, 3 for 95. Richke, she's on 7 from 6, having played a nice little river sweep in the last over. And I think 2 on 9 for Bowling is a massive target to be chased in one. I felt maybe that they should have batted first. I mean, you know, to their advantage, as a matter of fact, and have some runs on the board and defend the total rather than chasing anything above 209. Nandini bowls, slow ball, and he gets an inside part of the bat. Again, a clash between the bowler and the batter, and they get an easy run indeed. It takes Richke up to 8 from 7, and D Lee back on strike, 28 from 26. 6.2 is still remaining after this. It's the formalities we're going through, and it's probably one of the most, you know, one-sided affair of this overall World Cup, I probably can tell you that. And mind you, Netherlands have to play Australia, South Africa and Pakistan. They probably will fancy the chances against Pakistan, as a matter of fact, but it's two strong teams. They need to play again. Nandini bowls this time short. She can't say she's been stamped smartly. Brilliant bit of work from Richa Ghosh. The captain goes stumped beautifully. And Nandini gets another wicket, isn't it? She's got a second wicket. And Netherlands now in deep trouble. They lose their key premier player. The captain gone stamped smartly. She was coming down the track, and then she bowled it short intentionally, and she missed it completely, and an easy stumping for Richa Ghosh to complete. And that brings to an end the end of the captain deal. It's stumped by Ghosh and off the bowling of Nandini for a well-compiled 27. Probably she could have stayed in there to get a better personal landmark, and 28 from 27. She walks back but dejected, and she knows the importance of a wicket, and Netherlands sink further. 96 for 4, and well, it's been, you know, Goswami, a one-sided affair. You know, the moment they won the toss and preferred to bat first. To my surprise, they should have batted first, I feel, and put some score and defend the target. They did well against New Zealand. They did well against Netherlands in the first game. But this Indian side is pretty strong, both with bat and ball, and tons of experience behind them, and so much of cricket they play continuously and consistently. And there's some potential match winners on the side, the guys who can turn around quickly, and there's some players who can change the course of the game in few overs, someone like Richa Ghosh or Smriti Mandhana. She's such a wonderful player to watch, and a very gifted left-hander. It's been India's day so far. The men team have proven their mettle. They won the game against Afghanistan by 170 runs. And the women's team is not far away. That one is a 50-over match, and the one that we're doing is a 20-over game. And June has been a month flooded with variety of sports: tennis, football, and variety of T20, 50-50 test matches going on. England are playing New Zealand today with 220 for 5. New Zealand some time back, no Stokes in that game. He's got his own problems beyond the playing hours. Unfortunately, it's Root leading England after a long gap, and he's playing his 167th test match. Would you believe he's playing 167th test match, and the rest of the other England side all put together 114. But a wonderful cricketer, fancy him to get past Tendulkar somewhere down the line. He's got 3 or 4 years of cricket left with his bat. So right now, back here in Leeds, India on the way. They're in complete command of this game, and Netherlands probably haven't batted badly, but they're learning, continue to learn as the game goes on, the months and years to come. And they're probably, at some point of time, in the next 10 years' time, they'll be a strong contender in the T20 format, as a matter of fact. So right now, New ploy is going to step into the centre. Play briefly held there with the exit of the captain, who's been stumped smartly by Ghosh, and off the bowling of Nandini. And one casualty in the inside with Patil, the off spinner. You know, just bowled one ball and she had a nasty fall. She slipped and she suffered an ankle injury. Say, Orjik, over Dick. She